मत दिन टेंशन देने टेंशन ब्यूटी वकर मत दिन टेंशन ब्यूटी क्रीम ब्यूटी वकर आसमान भाई इंशाल्लाह कमिंग सून डेर जर्द चिकम देखे ना तास बजा जानो टेंशन का सिमेटिक्स बक्सन ब्यूटी वकर सही देखे बन वाला بالکل نشتہ پتہ کہ مروت کی بنو کے پو لیکن مروت کے ڈومیل کے شمالی وزیرستان کے انشاءاللہ دا سگلل ایشو چکم دا کنا ختم شی دا مسئلہ ختم شی زمگا خوین دے زمگا رونو چکم دا کنا آغا برازی چی آغا با مکشی را پتگی پروگرام شی شرکت کوئی لازمی خواہ